0: It's 5 PM. This time check is brought to you by
1: White-ish Beauty Cream, Glowing Skin Jo Raaz, a product by Biocon International Pakistan.
2: अब आप सुनेंगे GAFM नेटवर्क पर KTN News.
3: से हमलन की मजम्मत कर चुका है. अफगान शागिर्दन ते भी पाबंदी वाली खबरों दुरुस्त ना है. نائب وزیر اعظم اسحاق ڈار جو ترکیا کے پرڈی وزیر حکان فیدان سے رابطہ بے طرفن لاگاپن سمیت خطے کی صورتحال سے گال بول پرڈی کھاتے موجب اسحاق ڈار حکان فیدان میں وچ اوبر کی تبدیل تھیدڑ صورتحال سے خارج کی ڈیٹ کئی وی صورتحال سے سفارتکاری والوں سلسلہ جاری رکھنے سے اتفاق
4: जेके भी इन जहाँ नापाक इरादा आन सिंध के तकसीम करण जहाँ उनके अस बिल्कुल खिलाफ़ आयो
5: सा मू समझन उनके वादानत वार है
6: सिंधी मामले तो अस सिंध से गड आयो कें भी पार्टी से गुड कदम भी न बीहे
7: सिंध जो आवाम न अगे कभी सिंध के तकसीम थन दिनो न हाँ दींदे
8: कुछ भी सिंध वन दींदे
9: पर सोचू था सिंध की विरासत न पर असा सिरन की विरासत कंदासी
10: सिर्फ ए सिर्फ सिंध के वसीलन ते कब्जे करने की साजिश
11: जो ग्राम असा नामंजूर
12: आ धरती जो इंच इंच की हिफाजत

0: روشنی جو قافلو منزل طرف گامزن مظہر اسکول سسٹم محراب پور شاندار تدریسی عمارت پروفیسر قربان علی میمن اکیڈمک بلاک جو انعقاد محنتی مشاق تجربے کار تدریسی عملو سرسبز باغیچو بائک کار پارکنگ بہترین فرنیچر شاندار کمپیوٹر فزکس کیمسٹری بایولوجی جو لیبارٹریوں آڈیو ویژول لیکچر سسٹم کی سہولت کیمسٹری فزکس بایولوجی ریاضی انگلش تے خصوصی توجہ انٹری ٹیسٹ ذریعے میڈیکل انجینئرنگ میں قابل تحسین نتیجہ راندن جو میدان اتے منعقد تھیندڑ مقابلہ تحریر تقریر ذہنی آزمائش جا مقابلہ پہنجے اکھن جے نور نیانن پیارن پٹن جے مناسب تعلیم تربیت لائے اجو ہی مظہر اسکول سسٹم مہراپور جی وزٹ کریو ودیک رابطے لائے ڈاکٹر الطاف حسین میمن مینیجنگ ڈائریکٹر مظہر اسکول سسٹم کانٹیکٹ نمبر 03000027234 نثار احمد میمن پرنسپل مظہر اسکول سسٹم مہراپور کانٹیکٹ نمبر 3801-3865-453
1: आशिक होंडा शोरूम मेहरा पर एटलेस होंडा मोटरसाइकिल चो पर एतमाद आई बा अख्तियार 3S डीलर आशिक होंडा मोटर्स मेहरा पर जिते नई मोटरसाइकिल जी सेल कंपनी जे मुकरर कर रेट ते दस्तियाब आहे सर्विस सेंटर एटलेस होंडा लिमिटेड जो वारंटी क्लेम सेंटर सर्विस एरिया जिते होंडा मोटरसाइकिल जी बेहतरीन सर्विस कई वेंदी आहे होंडा कंपनी जा तमाम जेन्युइन स्पेयर पार्ट्स खुसूसी रियायत ते मौजूद आशिक होंडा मोटर्स ते पहेंजे होंडा मोटरसाइकिल जी ट्यूनिंग करायो कंप्यूटराइज्ड जैपनी स्टेचिंग मशीन जे जरिए जिनमें मिले थी मोटरसाइकिल जी कारकर्दगी तमाम बेहतर फ्यूल एडजस्टमेंट RPM जी एडजस्टमेंट कंप्यूटराइज्ड जापानी मशीन जरिए कई वन्य थी होंडा जे क्वालिफाइड टेक्नीशियन जे जेर निगरानी आशिक होंडा मोटर्स एड्रेस इंडस बाईपास नस्त रेलवे लाइन मेहरापुर राप्ते जिला आसिम हुसैन आराई 03073592120
0: खुशखबरी लेजर हेयर रिमूवल गैर जरूरी बालों को खत्म करने का जदीद हल अब फिक्र छोड़िए आपके शहर मेहरापुर में गिम्स अस्पताल गंबर्ट जिल्द के मशहूर डॉक्टर बशीर अहमद मेमन लेकर आए हैं चेहरे बाजू टांगे और पूरे जिस्म के गैर जरूरी बालों को खत्म करने के लिए महफूज और मौसर ट्रीटमेंट बार बार वेक्स और शेविंग से निजात नरम साफ और खूबसूरत जिल्द कम वक्त बेहतरीन नतायज अब गैर जरूरी बालों की फिक्र खत्म लेजर हेयर रिमूवल के साथ आज ही राब्ता करें रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक नज़्द रेलवे फाटक अक्सा मस्जिद खरी रोड मेहरापुर 03003855 69
2: अस्सलाम वालेकुम अदा
3: वालेकुम अस्सलाम अदा छो परेशान आई
2: अदा नओ दुकान खोलियो तम पर हले ही न तो छा कजे
3: अदा दुकान जी मशवरी कराई थई
2: न अदा
4: यार आज कल शहरन तोड़े गोठन में जी मेरा पर FM 94 ही हले थो मो पंजो दुकान खोलियो तो FM मेरा पर ते पब्लिसिटी कराई कारोबार एड़ो कामयाब जो एड बंद कराण ते दिल्ली न थी चवे
2: मुझे दुकान जी बेड हलंदी
3: हां दा कारोबारी इश्तिहारात आम इतला मिलाद मजलिस सालगिरह जी मुबारक मतलब हर किस्म जी एडवर्टाइजिंग हलंदी आए
2: अदा जल्दी कर मुखे बुंजी एड्रेस तो बुदा
4: ऑफिस जी मेरापुर FM 94 नज गर्ल्स डिग्री कॉलेज हालानी रोड मेरापुर राबते लाए मंसूर अहमद मेमन 03013808347
5: मेहरापुर के हो तो आवाज भी मेहरापुर की है सुनते रहो जी FM 94
6: आवाज थोड़ो कटजे पयो मुजा मिठा भा मुजा सजन साईं थोड़ो आवाज कटजे पयो सिग्नल जे तरफ वने मुखे वरी बुधा त डॉक्टर साहब भी समझे मां भी समझा
7: असानी भेण आ उनके अखिन में सुरा डालन ने के छतो संजो की ना दवा को कोई टाइम
6: ना छले अच्छा अखिन में सुरा है दवा जे बावजूद भी नथो छले सुपाणे छंछर जो डी आहे चेक अप फीस डॉक्टर जी फ्री आ आ तो के यो मशवरो दिनु से अधी के सुबह सा वठी आ 10 बजे डॉक्टर साहब पुजी विंदो आ वधी के एफएम बुद डॉक्टर साहब तो के बुदाइंदो कोनो को हिनमल दस दिंदी पर फर्स्ट एड होने अल्लाह से कंदो इंशाल्लाह अधी जी सेहत याब थी विंदी बुद एफएम बुद जी डॉक्टर साहब सर
8: जिसे जी करे तकलीफ पुरानी आ तो मां बेहतर प्रेफरेंस दिंदायो तो उनके रूबरू दिसि छो जो अखिन जड़ी गाल है तो उनके रूबरू दिसि ए पो दवा रिकमेंड कंदायो या वरी जो मसलो हों तो आए उन्हें जो हल करना है वो ठीक है सिंसो इन्हें
6: जगह अध्ययन दवा वगैरह वर्ती है पर को फर्क ना
8: रूबरू दिखा रहे हैं तो वधिक बेहतर है
6: वो शासन में और तने फक्के में फर्क कर जरे अमर करा हो ना के एक कॉलर लाइन दे मौजूदा है काल जी तरफ इंदा सिंह अस्सलाम वालेकुम टाइम हो जा केर साहब गल है पयो ओ
7: गाडी
6: हां हुकुम करे भा सा के छा पूछनो डॉक्टर साहब का
7: मुझे पापे के निंद्र कोन थे रात
6: जो अच्छा निंद्र कोन देते से ब्लड प्रेशर चेक करायो थई से
7: जी जी
6: अच्छा घणो बिठो तो जी
7: 180
6: पाने 180 ते केडा निंद रहंदी एडो जो वधियल हुंदो ब्लड प्रेशर के मानु के निंद रहंदी
7: जी
6: हां एतरो ब्लड प्रेशर जो वधियल हुंदो तो खई निंद कोन नी 180 ते इलाज कराए कराए बिठो हलो सुबह जो डॉक्टर साहब के देखार इंशाल्लाह डॉक्टर का इलाज करा तैयार थी दो बाबो तंजो बुद्धे फेम बुद्धे डॉक्टर साहब आके बुधाइंदो जी सर
8: जसे बिल्कुल ब्लड प्रेशर बदल हो दो है तो जहरिया तो दिमाग बजल हो दो है इन जे करे एक त जसे असा टचे चाचो त लून हुन जो बिल्कुल बंद कर मानी बिल्कुल फिकी जको अस खान को भाजी जके दे घी में खान था त भाजी तेल में खान त दसो कुछ दवा असर कंदी है ए अद खा मथे मा चनो त परहेज फायदो दिदो है जके परहेज तवाज न होंगी कड़े भी मुतबर डॉक्टर का दवा वो तो फर्क तवें पव इन के परहेज तमाम जरूरी है लूण बंद करो है घी बंद करो है तरपच बंद करनी है खट्टी शूं बंद कर मथे का बहणा रखी उनके सो आराम कर घुर्ज पानी ज्यादा इस्तेमाल कर घुर्ज अड़े तरीके से सो बो भी खोड़ सारा असबाब है रुगो एक त परे खां पेशेंट के अड़े तरीके से बुधा लेकिन जैसे पेशेंट सामू इंदो है उनकी हिस्ट्री वरती वेंदी है उनके डिठो वेंदो है उनके दवा डनी वेंदी है तो पेशेंट बिल्कुल ठीक थींदो है लेकिन ही कुछ एहतियाती तदाबीर आ रात के टाइम में चाय भी पीण इंत ही नुकसानकार है खास कर अड़े किस्म के पेशेंट्स के लिए तो उनके रात के टाइम में चाय में बिल्कुल बंद कई
6: वाले
7: وعلیکم السلام سائیں
6: سائیں دعاؤں الحمدللہ کیر صاحب گلے پہ مجھے سائیں
7: سائیں ایاز علی تو گلے چانجو
6: خوش آمدید تو چانجو صاحب کے چانجو صاحب چھا پوچھندا ڈاکٹر صاحب کا
7: سائیں ڈاکٹر صاحب کا پوچھا کنا سی وارن جو چھن تمام گھنو تھیو
6: اچھا کمزوری ا تڑے
7: جی عمر بننڈیا تقریبا 25 سال ہا
6: بالکل صحیح ہے یہ خاندانی وار چھندا تھو یا جو صرف تو سا مسئلہ ہے कुछ खानदानी भी है बुध एफ एम बुध डॉक्टर साहब के बुधाइंदो ना डॉक्टर साहब इलाज मौजूद है तुम वार किरण भी बंद थी हथों नवा वार जो फोटन शुरू कह डॉक्टर साहब इन जो इलाज मौजूद है एफ एम बुध ना तो रूबरू दिखारे वो तो बेहतर
8: बिल्कुल इलाज बिल्कुल मौजूद है होम्योपैथिक दवाओं वसीले ही इलाज मौजूद है पहला एक सभी उन भैरन के दोस्त के भेनरों के जरूर बुधाइंदी तो जी वेजी इंदा वठा जो कह मालिश की या मालिश जोर से पे रात जो घना चंपी जारी तो ये जोर से मालिश करना है यो वारन की जी जड़न के टोड़े छींदा इन करे फिंगर टिप्स तुम बुध हों सिर्फ आंगुरन की हल्की हल्की उनमें जो सो मसाज कबी है जैसा सर्कुलेशन सर्कुलेशन ब्लड जी सो वारन में अचे उन सा सो वार टुटा ना वरद उनमें नव रत जो सो गर्दिश कह वधण जे तरफ ईंदो आहे छो था टुटन उन जा खोड़ सारा असबाब आहिनि दिमाग़ जी कमज़ोरी हूंदी आहे या कुझु अहिड़ियूं दवाऊं माण्हू इस्तेमालु कंदो आहे जंहिंजा साइड इफेक्ट्स हूंदा आहिनि या ख़ानदानी अढ में जेको आहे सो ईअं हूंदो आहे या कुझु खाधनि जी कमी जे करे या कुझु खाधनि जी ज़्यादती जे करे इहे मसाला हूंदा आहिनि उहो मरीज़ जॾहिं साम्हूं ईंदो आहे त उनखे पोइ दवा ॾिनी वेंदी आहे त उहो ठीकु थी वेंदो आहे सो इन जे करे अदे खे बि मशवरो ॾींदासीं त रूबरू ॾेखारे ऐं पोइ जेको आहे सो दवा वठूं
6: प्रोग्राम सेहत की गाल जी मेरा पर एफएम 94 तवन खिदमत में लाइव पेश के पियो डॉक्टर साहब हर अरबा खमीस जुमे छंछर आचर सूमर ते सुबह 10 खां शाम 5 वगे तई जर्मन होम्योपैथिक क्लिनिक सामू वधण पोटरा पेट्रोल पंप कोटली मोहम्मद कबीर रोड मेहरापुर में मरीजन जो इलाज कंदा आहन कड़ी भी बीमारी हो जो उन्हें जो डॉक्टर साहब इलाज कंदा आहन का भी बीमारी लाइलाज ना कदें भी मायूस ना थियणो भली अधरंगी यार हो گردن جو انفیکشن ہوجے، چہرے جو رنگ سارو ہوجے، چہرے جی خارش ہوجے، فٹ فرڈیوں، اسکن جا جکے بھی پرابلم ہوجن، ڈڈ ہوجن، یا جو کاسو بارن میں قد جو نہ ودھن، جن بارن جو قد نہ تھو ودھے، عورتن میں وزن جن جو نہ تھو ودھے، یا جن عورتن جو وزن ودھی ونجے تھو ان کی وزن گھٹائنو ہے، عورتن ایں مردن جے پوشیدہ بیمارن جو ڈاکٹر صاحب کامیاب علاج کندا ہن، گردے جی پتھری، مسانے جی پتھری، پتے جی پتھری، بواسیر یعنی پائلس، ان کے علاوہ نک کی ہڈی بدھیل ہوجائے، گلے جا گدود ہوجن، یا پروسٹوڈ جو گدود تھے تو انسان کی ان بغیر آپریشن کے ڈاکٹر صاحب کامیاب علاج کرنا ہے۔ 0301-2196-851 لائیو کال جو نمبر ہے، کال کی طرف ونداسی ڈسوں کتھان جو کالر ہوں۔ السلام علیکم۔
7: وعلیکم السلام،
6: چارہ بھا دعا الحمدللہ، تاں بدایا منجا سائیں کیر پہ گلا، یعنی تاں گلا یا نڑی کے گل رہو
7: سائیں میرا لی پلس پہ گلا سیمنالی کا،
6: ہاں سیمنالی کا بولو صاحب، یا تاں گلا یا نڑی کے گل رہو میرا لی بلوچ منا اس بنی سائیں
7: مانی کہنا مو کے بکھ ہی نہ لگن، یا ڈاڑو ڈبرو تھیو الائی چا جے کرے،
6: بس ڈاکٹر صاحب کا علاج کرا دیکھا رہے ونجا، صبح صبح جو ایف ایم بدھ ڈاکٹر صاحب کے بدائیں دی۔ جی سر ادو جو کوسو ننڑی کی پیو گلا، ہن آواز اچے پیو رگو ننڑی جو
8: ڈبرو تھی ونجن، بے جو کوسو ہور سارے گالن کے جنم مٹنو ہے کہ پرانی بیماری لگل ہوندی ہے، یا جو کوسو جان سا کو بے مسئلہ ہوندو ہے، روبرو دسی کرے ان کے دوا دنی ویندی ہے۔ باقی فی الحال ادے کے یو مشورو دیندا سی تا روزانہ رات جو 10 دانا بادام، 10 دانا ایرانی چنا رات جو پانی میں پسائے رکھن، صبح جو نیرانے مجھے کھل لائے چباڑے چھن، ان شاء اللہ تعالیٰ ان سے بھی کافی افاقو تھی، لیکن روبرو دکھانے سے جو سو دوا کے رستے جی ٹریٹمنٹ کرنا ان سے بھی اضافی فائدہ تھی۔
6: اسی دوستن کے یہ گزارش کرنا ہے تو جدہ بھی اواں کال کریو تھا پروگرام میں، تدہ تواں ایکڑو پنجی شناخت کھنی تھا اچو، تواں پنجو کردار کھنی تھا اچو، کدے کدے ایں تھیو تو کچھ دوست ان اوتے بھی کال کنا جتے کتن جو آواز ایندو، کتھے ننڈڑن جو آواز ایندو، کتھے گڑن جو آواز پہ پاسن کا ایندو، کتھے گاڑن جو ٹرکن جو آواز پہ ہوندو، پر ایں نہ ہے منجا بھا، ہی میڈیا ہے، تاں کے دنیا بدھے تھی، ایں تواں ایکڑو پنجو کردار کھنی تھا اچو، تاں پنجی شناخت کھنی تھا اچو، انسان جا جکے لفظ ہوندا ہن او انسان جے خاندان کے ظاہر کرنا ہے، انہوں نے احمد کے ظاہر کرنا ہے، تین کرے اوان جدیں بھی لائیو کال دے چی کرے گلائیو، سٹھو گلائیو، بہتر گلائیو، جے کو اوان جو حسن اخلاق آئے انہ کے ظاہر کرے تو۔ پروگرام میں کالر لائن دے موجود آئے، کال جی طرح ونیوں پیا، السلام علیکم۔
7: وعلیکم السلام سر۔
6: جی مجھے سائیں کیر دار گلائی پیو۔ خوش آمدی چون۔ جی جی مجھے بھا خوش آمدی چون تھا وہاں کے، چھا پوچھن دا ڈاکٹر صاحب کا؟
7: ارے رات جو مان کھائی تمادو ٹنکن میں تو پٹ شروع تھی ونیل۔
6: اچھا شوگر وغیرہ ٹیسٹ کرایا؟ ہاں
7: شوگر بچائی یا بنا پٹ سانا ہی اس بن میں رو زور جان دو ائی جو پاں من زور جان دو ائی جو کچو جارو نہ تو چھڈے۔
6: اچھا کچو جارو نہ تو چھڈے پیو، ہیپاٹائٹس چیک کون کرائی ہوندی؟ ڈاکٹر صاحب اچھی روبرو ڈیکھارے ونجے، ماشاء اللہ۔ جی ڈاکٹر صاحب
8: سر بالکل اڑ قسم جی کنڈیشن جی پیشنٹس کے ای چنے تر برو دکھارے ونجن تو ودیق بہتر رہن۔
6: پروگرام سے اچھی گال چھ مہرا پر ایف ایم 94 جو آواز سوان جی سماعت نے پہنچے پیو، پروفیسر ڈاکٹر منظور حسین میمن صاحب اسان جی سٹوڈیو میں موجود آہن، ہومیوپیتھک کنسلٹنٹ فیملی فزیشن، گردے پتے مسانے جی پتھری جو بغیر آپریشن جی علاج کے ونجے تو، پائلس ان جو بغیر آپریشن جی کامیاب علاج کے ونجے تو، سندھن جوڑن گوڈن جو سور، نک کن گلو پرانو نزلو نچھو، متھے جو سور، اد متھے جو سور، نظر جی کمزوری، کن جو وہن، کن جو سور، گھٹ بدھن میں اچھن، شوگر، بلڈ پریشر، شر دل جا مرض، فالج، کھنگ، ٹی بی، مادے جو سور، مادے جی السر، تری جو بدھن، جگر، ہیپاٹائٹس بی سی جو کامیاب علاج کیو ونجے تو۔ کال جی طرف ہلوں پیا، السلام علیکم۔ آواز کٹ جے پیو منجا سائیں، آواز کٹ جے پیو۔ ہاں حکم کیا، چھا پوچھندا؟ अदे जो आवाज माजरत सां समझ में न पियो अचे तंहिं करे मजबूर सां ई कॉल करणी पवंदी आहे जॾहिं बि आवाज़ समझ में न ईंदो। डॉक्टर मंज़ूर हुसैन मेमन साहब सिंह जो मशहूर व मारूफ डॉक्टर असांजे स्टूडियो में मौजूद। अस्सलाम वालेकुम। हेलो, अस्सलाम वालेकुम।
9: हेलो,
6: अस्सलाम वालेकुम।
9: वालेकुम सलाम।
6: साईं मुंहिंजा केर साहब ॻाल्हाए पियो? जी जी, ख़ुश आमदी चऊं था मैसर साहब। छा पुछंदा डॉक्टर साहब खां? अच्छा, झंगुनि में सूर थो पए। ॿुधो एफएम ॿुधो डॉक्टर साहब, तव्हांखे ॿुधाईंदो या रूबरू ॾेखारे वञो भा? जी डॉक्टर साहब,
8: जिसमें बिल्कुलु एसाबी कमज़ोरी जी अलामत आहे ऐं एसाबी कमज़ोरी में जेकॾहिं अहिड़े क़िस्म जी तकलीफ़ थिए थी त मां हिकिड़ो टॉनिक ॿुधाईंदो आहियां। त जेके खजूर आहिनि रोज़ाना राति जो पंज दाणा खजूर जा खीर में, ॿ तरीक़ा आहिनि। हिकु त या त खीर में राति जो ग्रैंड करे जूस ठाहे पी सघो था, और वरना राति जो पंज दाणा या सत दाणा खजूर जा राति जो पाणी में पिसाए रखो, सुबुह जो नेराणे हुनखे मसले ऐं जेको आहे सो या कप छाण करे या जूस कढी उहो पाणी पियो, राति जो जेको आहे सो पिसाए रखो त सुबुह जो पियो, जेकॾहिं सुबुह जो पिसाए रखो था त राति जो पियो। इनखे नबीज़ चइबो आहे ऐं हीअ नबी करीम सां सम्झनि जी सुनत आहे। उहा काफ़ी जेको आहे सो अलाह ताला जी महिरबानी सां शिफ़ा ॾिए थी, उहो बि इस्तेमालु करे सघो था। वरना होम्योपैथिक में जर्मन होम्योपैथिक क्लिनिक ते उनजो इलाजु मौजूदु आहे।
6: प्रोग्राम सिहत जी ॻाल्हि चई मेहरापुर एफएम 94 तां लाइव पेश कयो पियो वञे। डॉक्टर मंज़ूर हुसैन मेमन साहब, प्रोफेसर डॉक्टर मंज़ूर हुसैन साहब असांजे स्टूडियो में मौजूद, जेकी तव्हांखे लाइव कॉल ज़रिए टिप्स ॿुधाए रहिया आहिनि। कॉल जी तरफ़ हलूं पिया। अस्सलाम वालेकुम।
7: वालेकुम अस्सलाम साईं।
6: साईं मुंहिंजा केर साहब ॻाल्हाए पियो?
7: साईं हुसैन बग सियाल गोठ
6: टेक। हा जी सियाल साहब, छा पुछंदा डॉक्टर साहब खां? जी दादा,
7: हा जीअं ई गर्मी शुरू थिए हा, मां हिन छोड़े पाणी न हा थो थिए खार थिए गोरी गोरी थी
6: पियो। इहो तव्हां अॻु में बि पुछो हो, पोइ डॉक्टर साहिब खां दवा वठी विया आहियो?
7: न साईं,
6: अच्छा, अॻु में मथे जे सूर जो पुछो हुयो, पुछो त हुयो तव्हां मूंखे यादि आहे। अच्छा, अधु मथे सूर जो न तव्हां मूंखे यादि पियो थियो त मां तव्हां पाणी में लहो पिया तव्हांखे सूर पियो पए पेरनि में। तव्हांजो मोहबत आहे न, असां त नौकर आहियूं तव्हांजा, खाधे मूं तव्हांजा
8: जलन आहे। हिकु त जेको ॾिसो खोड़ सारा असबाब हूंदा आहिनि। हिकु त तव्हांखे चवंदासीं राति जे टाइम में कारी ट्राख राति जो सत दाणा पाणी में पिसाए रखो, सुबुह जो नेराणे खाई ऐं उहो पाणी पी छॾियो। इनशा अलाह ताला तव्हांखे शिफ़ा ॾींदो। उन खां पोइ रोज़ाना राति जो ज़ैतून जो तेल ज़रूरु जेको आहे ज़ैतून जो तेल जेको आहे यादि कजो। ज़ैतून जो तेल तरियुनि खे जेको आहे सो ज़रूरु लॻाईंदा करियो। उन सां तरियुनि जी जेकी बि जोड़नि जो मसालो आहिनि या तरियुनि जो मसालो हूंदो आहे उहो काफ़ी बहितरु हद ताईं सही थी वेंदो आहे। या अहिड़े क़िस्म जे मरीज़ खे मां चवंदो आहियां ॿ ड्रॉप जेको नाफ़ हूंदो आहे, धुन हूंदो आहे, उन में तेल विझण सां बि काफ़ी अफ़ाको अची वेंदो आहे। जी साईं,
6: प्रोग्राम आहे सिहत जी ॻाल्हि जी मेहरापुर एफएम 94 जो आवाज़ तव्हांजे समातुनि ते पहुचे पियो। डॉक्टर मंज़ूर हुसैन मेमन साहबु असांजे स्टूडियो में मौजूदु आहिनि, जेके तव्हांखे सिहत बाबति मालूमात ॾेई रहिया आहिनि। डॉक्टर साहबु, हर अरबा ख़मीस जुमे छंछरु आचरु सूमरु ते सुबुह 10 खां शाम 5 वॻे ताईं जर्मन होम्योपैथिक क्लिनिक साम्हूं वधण पुठियां पेट्रोल पंप कोटली कबीर रोड मेहरापुर में मरीज़नि जो इलाजु कंदा आहिनि। 0301-2194-851 तव्हां कंहिं बि वक़्तु राबतो करे सघो था, असांखां मालूमात वठी सघो था सिहत बाबति। कॉलर लाइन ते मौजूदु आहे। अस्सलाम वालेकुम। वालेकुम
7: सलाम।
6: दुआ अलहमदुल्ला, केरु साहिबु ॻाल्हाए पियो?
7: आमिर गाॾी थो ॻाल्हायां, आराणी मां।
6: हा जी आमिर गाॾी, छा पुछंदो डॉक्टर साहिब खां? अच्छा, मेहरापुर खां ॻाल्हाईंदो वेझो आहे, सुबुह जो ॾेखारे वञे डॉक्टर साहिब खे वधीक बहितर थींदो। बाबा हिन जो प्रॉपर इलाजु मौजूदु आहे, चेकअप फीस ऐं फ्री आहे। सुभाणे छंछर जो ॾींहुं आहे, छंछर आचर जुमे ते फ्री हूंदी आहे डॉक्टर साहिब जी।
7: हा, बच्चा
6: वज़न वधे ॾेखारे वञा सुभाणे, ठीकु आहे बाबा?
8: جی سائیں بالکل آرام جے حوالے سے خشخاش جو اسان چن روزانہ رات جو اد چمچ کھیر میں کاڑے وہ کھیر پیئن سے کافی عادت ہے سکون اچھی ویسا ہے ورنہ ان جا کھوڑ سارا اسباب ہوں ان کے کرے بہتر یہ ہے تو روبرو ڈکھارے ان کی ٹریٹمنٹ کرے
6: پروگرام ہے سے اچھی گال چیے میرا پر ایف ایم 94 جو آواز سوان جے سماعت نے پہنچے پیو ڈاکٹر منظور حسین میمن صاحب اسان جے اسٹوڈیو میں موجود آہی ڈاکٹر صاحب جو خاص مہربانی ہیں محبت ہیں پنجو قیمتی وقت کڑی اسان جے اسٹوڈیو میں ایندا ہیں ہومیوپیتھک کنسلٹنٹ فیملی فزیشن گردے پتے مسانے جی پتھری جو ماہر جو بغیر آپریشن کے کامیاب علاج کن تھا پائلس بواسیر وغیرہ انہوں جو بھی بغیر آپریشن کے ڈاکٹر صاحب کامیاب علاج کن 0301-9196-851 اسان جو لائیو کال جو نمبر ہے کالر لائن تے موجود ہے کال جتنا ویسے پر ان پہ اواں کے بدائی ہلوں تو کا بھی بیماری لا علاج نہ ہے اواں کے مایوس نہ تھو اواں جا ہاتھ سڑن تھا اواں جا پیر سڑن تھا یا جے بھی بیماریوں ہیں کا بھی بیماری لا علاج نہ ہے ادرنگ یارو ہے ایک جگہ سے پی جی ویو ہے ان کے کیر بھی اتارن والوں نہ ہے اللہ سنی ذات شفا دین والی ہے ڈاکٹر صاحب اچھو ڈاکٹر صاحب علاج کندو کریں بھی اواں کے مایوس نہ تھو یا پتے کی پتھری ارو ان کے ڈاکٹر جواب دے چڑھو ہے کوئی پریشان ہے کوئی عمر دراز ہے ان جو آپریشن نہ تھو تھے ان کے بھی پریشان نہ تھو ڈاکٹر صاحب اچھو علاج کرایو اللہ سنی ذات شفا دین کال کی طرح ونو پیا السلام علیکم
7: وعلیکم السلام سائیں خوش آیو خیر
6: شکر الحمدللہ کی صاحب گلائے پیو
7: سائیں ماما دو سورے دا علانی روڈ ما بدرو
6: خوش آمدی چوں تھا منجا بھا چھا پچھندا ڈاکٹر صاحب کا سائیں
7: ارج چلتا ہے تو کال لگے نہ سی الحمدللہ اج لگی
6: جی منجا بھا حکم کیو
7: سر پتال پہ جی طبیعت صحیح نہیں
6: ہاں
7: وہ 7000 نہ تقریباً کو لکھ بہ خرچ کیا پو ایف ایم تے بدھو سے ڈاکٹر منظور سر وٹ آیا سے
6: جی دا
7: او اللہ دے مہربانی سان ٹن چین کورسن میں با صحیح تھیا سے
6: ماشاءاللہ ماشاءاللہ
7: او ایک بہ پیشنٹ جے کو اج وری بیو گمو آندو الحمدللہ اللہ سائیں جا احسان ہے نی ڈاکٹر سی وٹ چلا
6: بس اللہ سائیں ذات شفا دین والی ہے دسو تو پان گال دا کہ با تا لکھ بھریا ہویا جتے اوتے ڈاکٹر صاحب وٹ آیو تو ٹھیکڑی اللہ سائیں ذات شفا دینی
7: سائیں بود یو جے کو اگ مو 2 سال اڈائی لوڑیو کو جھٹکو ہو چھاپ ہو انگریزی دواؤں کھائی کھائی آخر کو گال سمجھ میں نہ پئی تے ہار بھی ٹھکو
6: جی جی
7: مو جی ہتھن جو آنگڑو کم نہ پیا کن قبلا
6: اچھا
7: ہاں بس وہ سائیں وٹ آیا سے شاید ب کور سے یا ٹے وٹا سے کو شفا جو ٹائم سائیں وٹ نکلو
6: ماشاءاللہ بالکل بالکل یہ ہی ہوندا بالکل یہ ہی ہوندا مہربانی منجا مٹھا با تو اساں دے پروگرام میں کال کئی منجا سجن سائیں مہربانی ڈاکٹر صاحب ہی سائیں ہوئے جو کو تاں کھا کو علاج کرائے ہوئے ہو انہ کے شفا ملی آئے تو داڑو خوش ہوئے ہو آئیں بین کے بھی اتاں دوست دست دنو آئے وہاں جو
8: جسے بڑی مہربانی ایک فیڈ بیک دین سا ایکڑی ہمت افزائی تھین دیا ہے مانو جو کو حوصلہ افزائی ودن دیا ہے آئیں نہ صرف اساں جی بلکہ جے کہ اساں جا بدندڑ ہوندہ ہیں اے ماں جے کہ جے کہ کہ ویوز وٹھندو آں تو او بھی یہ ایکڑی کڑی ہوندی ہے تا انہاں بدندڑن دے لئی اصل میں سبق ہوندو ہے تا تواں لکھیں روپیہ بے حد خرچ کیو تھا شفا دین کی ذات رب تعالیٰ جی ہے لیکن دسو تو اتنا فرق کچھ کون پوندو ہے عارضی طور تے ضرور تاں کے کچھ فرق محسوس تھیندو ہوندو لیکن جان کھن چھٹندی ہے کہ مرضی اساں وٹ ہومیوپیتھک میں کچھ ٹائم دوا استعمال کرن سان مریض جی جان چھٹی وجے تھی ہی اساں کون چوندا ہوں جے کہ پیشنٹ پانی تکلیف میں ہوندا ہیں جے فائدہ پے جی ویندو ہے انہن کے وہ اساں وٹ اچھی پانا ویوز ریکارڈ کرائی ویندا ہیں یا لائیو جے ہیں رہن دے ماں کے بھی صحیح من میں یاد نتو جے کیڑو ہوندو ہے لیکن یعنی اساں وٹ آیو لائی ٹریٹمنٹ وٹھی ہو تا الحمدللہ یہ ایکڑی سٹھی گال ہے ان کے تواں کے لائیو ہن بدھایو تو اساں کے جے کو فرق پے جی ان میں رب تعالی جا کرم ہیں احسان ہیں تو ایک دفعہ ضرور جے کو اساں وری بہر چوندس تو ہومیوپیتھک دوا بہترین ہے علاج ہومیوپیتھک جو اتاں کرایو جتاں مرض کے سنجاتو ونے جتے معیاری دوا ملے ہومیوپیتھک صرف ہومیوپیتھک جرمن ہومیوپیتھک بڑی
6: مہربانی سائیں جرمن ہومیوپیتھک کلینک مہراپور 0301-9196-851 دوستن کے چوندا سے سبانے چھنچھر جو ڈی ہے چھنچھر تے چیک اپ فیس بالکل فری ہے اواں صبح جو 10 وگے کھا وٹھی ڈاکٹر صاحب جی کلینک تے اچھی ونو ڈاکٹر صاحب شام 5 وگے تے اواں کے کلینک تے موجود ملندو اجو کے پروگرام جو بھی وقت پہنچے تو پانچ پجانی تے بے پروگرام تے پانچ میزبان حاکم علی جسکانی کے ڈیندا اجازت اللہ نگہبان اللہ واحد

0: It's 7 PM. This time check is brought to you by
1: White Ish Beauty Cream, Glowing Skin Jo Raaz, a product by Biocon International Pakistan.
2: अब आप सुनेंगे GAFM नेटवर्क पर KTN News. आप सुन
3: अलिंते नगाला भी हो तो नुकसान सुबह होगी तो
4: जेके भी इन जा नापाक इरादा आहिनि सिंध खे तक़सीम करण जा उन जे असां बिल्कुलु ख़िलाफ़ आहियूं
5: असांजा माण्हू सम्झनि था हुन जे वादानियत ते वार आहे
6: असां सिंधी माण्हू ईंदो असां सिंध सां गॾु आहियूं कंहिं बि असां पाट सां गॾु कॾहिं बि न बीहंदासीं
7: सिंध जो अवाम न अॻे कॾहिं सिंध खे तक़सीम थियण ॾिनो आहे न हाणे ॾींदासीं
8: कुझु बि थींदो सिंध वारनि ते ॾींदासीं
9: पर सोचूं था त सिंध जी विरासत न पर असां सिरनि जी विरासत कंदासीं
10: सिर्फ़ ऐं सिर्फ़ सिंध जे वसीलनि ते कब्ज़े करण जी साज़िश
11: आहे सिंध जो विरहाङो असांजे नामंज़ूर आहे
12: हीअ धरतीअ जो इंच इंच जी हिफ़ाज़त कंदासीं ऐं उनजो सबूत आहे जो ख़्वाब ॾिसंदा सिंध खे टुरण जा इन जा इहो ख़्वाब असां चकनाचूर कंदासीं सिंध जा मज़दूर सिंध जा हारी सिंध जा उस्ताद सिंध जा शाइर अदीब वकील फ्रंट ते हूंदा
3: सिंध जे इम्कानी विरहाङे ख़िलाफ़ सिंध जा वकील मैदान ते अची विया सिंध बार काउंसिल जे सॾु ते वकीलनि हिकु आवाज़ ते मुतहिद सिंध जो वाज़े पैगाम ॾेई छॾियो सिंध यूनिटी डे वारे सॾु ते अदालती कार्रवाइयुनि जो बाइकाट ऐं मुज़ाहिरा कराची खां कश्मीर ऐं कारुनजार खां केटी बंदर ताईं को बि वकील कंहिं बि अदालत में पेश न थियो कराची हैदराबाद मीरपुर ख़ास शहीद मैनेजराबाद सखर ऐं लाड़काणे डिवीजन जे समूरनि नंढियुनि वॾियुनि अदालतनि में को बि केस न हलियो नंढनि वॾनि शहरनि में वकीलनि जा मुज़ाहिरा सिंध ख़िलाफ़ साज़िशूं बंदि करण जो मुतालबो आई जी सिंध असांजी मर्ज़ी खां सवाइ तब्दील न थींदो कच्छ जी ज़मीन कंहिं बि सरदार या वॾेरे खे न ॾिनी वेंदी सिंध जे घरू वज़ीर सियाल हसन अंजार जी सिंध असेंबली जे घरू मामलनि वारे स्टैंडिंग कमेटी जे इजलास खां पोइ ॻाल्हि ॿोल सियाल अंजार चयो त कराची में गुज़िरियल कुझु ॾींहनि दौरान स्ट्रीट क्राइम जा वाकिया वधिया आहिनि कच्छे वारे इलाइक़े में अमन अमान जी सूरतयाल बहितर आहे कराची यूनिवर्सिटी जे प्रोफेसर ते तशदुद में मुलविस जवाबदारनि खे गिरफ़्तार कयो वेंदो मनशियात शहरनि स्कूलनि कॉलेजेस ऐं यूनिवर्सिटीज़ ताईं पखिड़जी रही आहे कराची में 81% कतल जा केस ट्रेस करे वरिता आहिनि ॿियनि केसनि में 87% ट्रेस थियण जी शरह छा अदलिया एतिरी कमज़ोर आहे जो तव्हां हुनखे मज़बूत करणु चाहियो था अदलिया एतिरी कमज़ोर न आहे जो हुनखे कंहिं सियासी जमात जी हिमायत जी ज़रूरत हुजे इस्लामाबाद हाई कोर्ट जे चीफ जस्टिस सरफराज डोगर जा रिमार्क्स तहरीक इंसाफ़ जी 27 सेप्टेम्बर ते इलानियल एहतजाज ऐं लॉन्ग मार्च ख़िलाफ़ इस्लामाबाद हाई कोर्ट में ॿुधणी लार्जर बेंच क़ैबुल पख़्तूनख़्वा जे एडवोकेट जनरल खे रोस्टम ते तलब करे अहम सवालनि जा जवाब घुरिया चीफ जस्टिस सरफराज डोगर रिमार्क्स ॾींदे चयो त गुज़िरियल 10 सालनि खां अदालती फ़ैसलनि जी भजकड़ी थी रही आहे असीं रुगो मौजूदा सूरतयाल जी न गुज़िरियल 2-3 सालनि जे वाक्यनि जी ॻाल्हि करे रहिया आहियूं फ़ैसलनि जी भजकड़ी क़बूल नाहे PTI जे लॉन्ग मार्च खे हमिलो करार ॾियण बाबति बि सवाल उथारियो वियो KP जे एडवोकेट जनरल चयो त उहो लॉन्ग मार्च अदलिया जे हक़ में आहे चीफ जस्टिस सरफराज डोगर चयो त तव्हांजी वॾी महिरबानी छा अदलिया एतिरी कमज़ोर आहे जो तव्हां हुनखे मज़बूत करणु चाहियो था अदलिया खे कंहिं सियासी जमात जी हिमायत जी ज़रूरत हुजे ॿुधणी सुभाणे ताईं मुलतवी चइनी सूबनि जे चीफ सेक्रेटरियुनि IG समेत समूरनि लाॻापियल अमलदारनि खे ॿीहर ज़ाती हैसियत में पेश थियण जो हुकुम पाकिस्तान ऐं सऊदी अरब जो दिफ़ाई सहकार जारी आहे दिफ़ाई माहिदे ते अमल दरामद लाइ वक़्तु घुरबल आहे परॾेही तर्जुमान सजाद हैदर ख़ान चयो आहे त पाकिस्तान सऊदी अरब जी ख़ुदमुख़्तारी ऐं सलामती लाइ हिमायत जारी रखंदो पाक फोर्स सऊदी अरब में तरबियत लाइ लॉजिस्टिक सहूलियत लाइ मौजूदु आहे पाकिस्तान सऊदी ते हूसी हमलनि जी मुज़म्मत करे चुको आहे अफ़गान शागिर्दनि ते बि पाबंदी वारियूं ख़बरूं दुरुस्त न आहिनि नायब वज़ीर आज़म इसहाक़ डार जो तुर्किया जे परॾेही वज़ीर हकान फिदान सां राब्तो वितरफ़नि लाॻापनि समेत ख़िते जी सूरतयाल ते ॻाल्हि ॿोल परॾेही खाते मूजिबि इसहाक़ डार ऐं हकान फिदान में विच ओभर जी तब्दील थींदड़ सूरतयाल ते ख़्यालनि जी ॾे वठि कई वई सूरतयाल ते सिफ़ारतकारी वारो सिलसिलो जारी रखण ते इतफ़ाक़ اردن میں امریکی اڈے تے ایرانی حملن دے نتیجے میں امریکہ دے کیترن ہی فوجی جہازن کے نقصان پہنچتا ہے امریکی میڈیا تصدیق کرے چلی سی بی سی نیوز پینجی رپورٹ میں جانایا ہے تے ایرانی میزائل حملن میں امریکہ جا ایف 15 جہاز اے 10 تھنڈر بولٹ متاثر تھیا ہیں جڑے تے کی بھی فوج امریکی فوجی کے نقصان نہ پہنچتا وزیر اعظم شہباز شریف آٹو پالیسی 2026 کی منظوری دے چی اعلان آئی ایم ایف کی منظوری بعد کیا آٹو پارٹس کی برآمدات بڑھانے لائے عالمی ویلیو چین سے گٹھن پنج وڈا اینکر مینوفیکچرنگ ادارہ ٹھہرنے کی تجویز برآمدی آٹو پارٹس سے درآمدی ڈیوٹی ختم کرنے کی بھی سفارش تھی سن جو گھرو وزیر سیال انجار طلبی تے میر رضا کیس کی جانچ کردڑ عدالتی کمیشن آڈو پیش سیال انجار ایڈوکیٹ جنرل کے رویے تے غیر مشروط معافی وٹی چڑی جسٹس عمر سیال چاہو تا اواں کے گھران جو مقصد وارثن عوام جو اعتماد بحال کرنا ہے ایڈوکیٹ جنرل جو رویو غیر ذمہ وارانو تصدیق آمیز ہو گھرو وزیر سیال انجار چاہو تا سندھ حکومت کیس کی شفاف جانچ چاہے تھی کمیشن جو نتیجن تائیں پہنچن ضروری ہے ذمہ وارن کے منطقی انجام تے پہنچایا ویندو میر رضا کیسی جانچ کردڑ عدالتی کمیشن پارا ڈاکٹر اسامہ کے جواب سے بے اعتمادی ظاہر 15 سپٹمبر سے ذاتی حیثیت میں طلب کمیشن ایس ایچ او عدیل افضال ہیڈ محرر ذیشان ڈاکٹر سمیہ پروفیسر نسیم کے 14 سپٹمبر سے طلب کرے ورتو کمیشن کے رجسٹرار چیا ہے تو شہرین بھی کیس بابت جان دین شروع کرے چڑی ہے ایک شہری پارا بائنانس اکاؤنٹ بھی جان فراہم کرنے تے راسپو ظاہر کیا بے شہری ڈیجیٹل فٹ پرنٹس بابت جان دینی ایک شہری
2: آپ سن رہے تھے جی اے ایف ایم نیٹ ورک پر کے ٹی این نیوز

0: अच्छा वॾियूं महिरबानियूं कुर्ब लख लाइक़ जो अवां कॉल करे जेको आहे त पंहिंजो प्यार जो पैगाम बि ॾियो पिया, माण्हुनि जा दोस्तनि जा सलाम न्यापा बि ॾियो पियो आहे। पर मां हिन महिल ताईं टे खां चारि कॉल अटेंड करे चुको आहियां। फरमाइश जो अवां पुछा बि कई त हीउ फरमाइशी प्रोग्राम आहे, फरमाइशुनि जो सिलसिलो बि आहे। मूं बिल्कुलु हा कयो ऐं मान ॾिनो, अवां जी अवां मूंखे मान ॾिनो। पर हिन महिल ताईं का बि असां सां फरमाइश कोन थी आहे। सो लॻे थो अॼु जेको आहे त फ़क़ति जेको आहे त ॻाल्हियूं थींदियूं ऐं दिलि जूं ॻाल्हियूं थींदियूं। पर दिलि जी ॻाल्हि खे जेको आहे न उहो पोइट्री वसीले तमामु ख़ूबसूरत मिज़ाज ऐं अंदाज़ सां पहुचाए सघिजे थो पियो। मां वंस अगेन वरी बि चाहींदुमि त अव्हां जी कंहिं पसंदि जो को कलाम हलायो वञे, इन करे हिकु अधु असां कॉल बि शामिल कंदासीं प्रोग्राम में। अस्सलाम वालेकुम, केर साईं किथां खां?
1: وعلیکم السلام یا علی مدد سائیں
0: سخی پیر مولا علی مدد کیر پیارا کے تھا کا
1: سب جی اللہ جی نے لو سائیں لو ساچر میں سے کون سال کا روڑی
0: میتلو صاحب نالو بدائے جو بھی ہے
1: سب جی اللہ جی ریو
0: فقیر اللہ جوڑیو میتلو سائیں ویلکم بلیکار خوش آمدید پروگرام میں
1: الحمدللہ خیر اپ دے سن کے وارے یا خیر تھا کہ تھا جائے سائیں
0: جی جی جی جی بڑی مہربانی محبت ہوا جی پروگرام کیم پہ لگے
1: اس کے علاوہ
0: महिरबानी शामिल करण चाहींदो प्रोग्राम में साईं वरी महिरबानी वरी महिरबानी वालेकुम सलाम कुर्ब लख लाइक जी दोस्तों बिल्कुलु जेका त फ़रमाइश पहिरीं असांखे मौसूल थी चुकी आहे उहा फ़रमाइश मिली आहे त जलाल चंडियो जलाल चंडियो माशाल्लाह सिंध जो सिरमोड़ फ़नकार आहे। जीअं उन ॾींहुं बि मूं ज़िकिर कयो पए त जलाल उहे दाहूं उहे कूकूं उहे दर्द बयानु कया जेके असां शुरूअ में नंढपिण में असांखे ॻाल्हि सम्झ में कोन ईंदी, बाद में को ज़मानो गुज़रण खां पोइ ख़बर पई त जलाल उस्ताद त वॾी ॻाल्हि आहे। सो इन ॻाल्हि खे मेच्योर माण्हू सम्झंदा ऐं जेके प्यार मुहबत सां सलाड़ियलु ऐं हर इंसान हूंदो आहे प्यार मुहबत सां सलाड़ियलु। सो उस्ताद जलाल हमेशह जेका त मुहबत जी ॻाल्हि कई आहे, प्यार जी ॻाल्हि कई आहे।